0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। सरकारले सामाजिक सञ्जाल सहित कुनै पनि माध्यमबाट व्यक्तिको प्रतिष्ठामा हानि पुग्ने गरी अपमानजनक, झुटा वा आधारहीन सामग्री सम्प्रेषण गर्न नहुने जनाएको छ। यस्तो कार्य गरेमा कानून बमोजिम सजाय हुने सरकारले स्पष्ट पारेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो कानूनबारे जान्नुहोस् अभियान अन्तर्गत मानहानी तथा गाली बेइज्जती सम्बन्धी कानूनी प्रावधानबारे सर्वसाधारणलाई सचेत गराउन सन्देश जारी गरेको छ।
2: दूरसञ्चार सेवा प्रदायक एनसेल लिमिटेडको शेयर बिक्री सम्बन्धी पछिल्लो सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने सरकारकै छानबिनले देखाएको छ। उक्त शेयर खरिद बिक्रीका लागि दुवै पक्षले निवेदन दिनुपर्नेमा नदिएको, शेयर खरिद बिक्री गर्नु अघि स्वीकृति लिनुपर्नेमा नलिएको जस्ता कारण देखाई सम्झौता स्वीकार गर्न नहुने अध्ययनको सुझाव छ।
1: रौतहटको बौद्धी माई नगरपालिकाले आइतबारको विदा खारेज गरेको छ। नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय आइतबार पनि खुल्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले जानकारी दिनुभएको छ। संघीय सरकारले प्रत्येक हप्ता शनिबार र आइतबार दिँदै आएको सार्वजनिक विदा कटौती गर्दै नगरपालिकाले आफ्नो मातहतका कार्यालयहरूमा आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनु भएको छ।
2: नेपाल वैदेशिक रोजगार व्यवसायी संघ म्यान पावरले वैदेशिक रोजगारीमा जाने श्रमिकका सबै काम छोडेर सोमबारदेखि वैदेशिक रोजगार विभागमा धरना दिँदै आएका छन्। म्यान पावरले मलेसिया र खाडीका देशका लागि तोकेको न्यूनतम लागत शुल्क 10,000 रूपियाँ गन्तव्य देशबाट महँगो तिरेर ल्याएको मागपत्रमा श्रमिक पठाउन नसक्ने भएकाले श्रमिकले विदेशमा कमाउने एक महिनादेखि दुई महिनाको पारिश्रमिक बराबरको शुल्क तोक्नुपर्ने भन्दै सोमबारदेखि विभागमा धरना दिन थालेका हुन्।
1: ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानून बमोजिम पाउनुपर्ने 50% भाडा छुट र कम्तीमा दुई वा आरक्षित सीटको व्यवस्था प्रभावकारी कार्यान्वयन गराउनु पर्नेमा जोड़ दिएको छ। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 को दफा 9 ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा सुविधा र सहयोग प्रदान गर्नु सबैको कर्तव्य हुने व्यवस्था छ।
2: ग्लोबल आईएमई ब्याङ्कले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट योजना सार्वजनिक गरेको छ। ब्याङ्कले सार्वजनिक गरेको उक्त विशेष योजना अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले ब्याङ्कको आधारभूत न्यूनतम 5% प्रिमियम थपेर कर्जा पाउनेछन्।
1: विशेष अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। मंगलबार अदालतमा हाजिर भएका गोल्छालाई 1 करोड़ रूपियाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको हो।
2: अब शेयर बजार 3 कारोबार दिन घटेको नेप्से परिसूचक मंगलबार भने स्थिर भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से परिसूचक 0.79 अंकले बढेर 2641.85 अंकमा बन्द भएको हो।

0: वो एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशको खबर। दक्षिण अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा 175 जनाको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन्। भूकम्पमा 600 भन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उद्धार कर्मीहरूले भत्किएका भवनमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्।
4: अब खेल र खेलाड़ीका खबर। जापानमा हुने 20 एसियाली खेलकुद एसियाडमा प्रतिस्पर्धाका लागि नेपालबाट प्रतिनिधित्व गर्ने 4 खेलका खेलाड़ी भारत र चीनमा तयारी गरिरहेका छन्। 22 खेलमा 136 जना खेलाड़ीले नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा 20 एसियाडमा सहभागी हुँदैछन्।
3: अब विचार विश्लेषणको पालो। प्रदेश आवश्यकता अतिरिक्त आधार शीर्षकमा खिमलाल देवकोटाको विचार कान्तिपुर दैनिकले छापेको छ। अघिल्लो आलेख प्रदेश खर्चिलो र औचित्यहीन छन्। श्रावण 10 तीन तहको कुल खर्चमा प्रदेश सरकारको प्रशासनिक भारत लगायत संघीय मुलुकहरूले अति केन्द्रीकरण क्षेत्रीय असन्तुष्टि विविधता र शक्ति सन्तुलनका समस्या समाधान गर्न प्रदेश सरकारलाई संवैधानिक रूपमा सशक्त बनाई अधिकार बाँडफाँड गरे। नेपालले प्रदेश संरचना निर्माणमा यी अनुभव लगायतलाई आधार बनाउन सक्छ। तर नेपालमा संघीयताको माग 7 भन्दा पुरानो हो र नेपाली संघीयताको झगको बेग्लै ऐतिहासिकता छ भन्ने बुझ्नुपर्छ। यसका लागि मधेसी आदिवासी जनजाति लगायतका सीमान्तकृत समुदायको लामो संघर्ष रगत र पसिना बगेको छ। यस यथार्थलाई व्यवस्था गर्नु मुलुकलाई पुनः द्वन्द र दुर्घटनातर्फ धकेल्नु हो। त्यसैले यस्तो प्रयास कसैबाट पनि नहोस्।
4: द्रुत डिजिटल प्रशासन शीर्षकमा टीकाराम आचार्यको विचार गोर्खापत्रमा छापिएको छ। प्रशासनमा डिजिटलाइजेशन आधुनिक शासन प्रणालीको निर्विकल्प र अनिवार्य मार्ग हो। देशैभरि भरपर्दो गुणस्तरीय र सुलभ ब्रोडब्यान्ड इन्टरनेट र महामार्ग अप्टिकल फाइबरको भौतिक पूर्वाधार विस्तार गर्नुपर्छ। नागरिक तहमा डिजिटल साक्षरता अभियान चलाउनु पर्दछ। अभियान चलाउनु र सरकारी कर्मचारीलाई आधुनिक प्रविधि मैत्री सिप र समय सापेक्ष तालिम दिनु उत्तिकै आवश्यक छ। डाटा सुरक्षा र डिजिटल हस्ताक्षरलाई अनिवार्य रूपमा लागू गर्दै साइबर सुरक्षाको प्रणालीलाई अझ सुदृढ बनाउनुपर्छ। सरकारी सेवालाई पूर्ण रूपमा बिचौलिया मुक्त, कागजविहीन र झ्यालविहीन बनाउन सक्दैनौ तबसम्म नेपालको सार्वजनिक प्रशासनमा डिजिटलाइजेशनको मार्गचित्र पूर्ण रूपमा कार्यान्वयनमा जान सक्दैन। तसर्थ जेन्जी पुस्ताको आन्दोलनको भावनालाई सम्बोधन गर्न र विश्व परिवेशमा आएको रूपान्तरित परिवेशलाई आत्मसात गर्न नेपालको शासकीय व्यवस्था तथा प्रशासनिक संयन्त्रमा डिजिटलाइजेशनको पूर्ण कार्यान्वयन हुन अनिवार्य देखिन्छ।
3: हौस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Sincerely, it's your own Damoli FM 94.2 MHz.
1: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
4: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
5: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
4: कुन कुन विषयमा नि?
5: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
4: कक्षा कहिलेदेखि छ?
5: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
6: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यासचार दमौली।
7: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास तीन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिजो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस्
0: त भन।
1: 98 5 60 79 437।
0: फेरि एकपटक भन त।
1: 98 5 60 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तोष।

सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
2: 9560243।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि नि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्ट।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिंगारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिंगारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो र शिवजी पार्वती महादेवहरूको आराधना गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढो टाढो जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच्नु।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो र अनि धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने
0: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
1: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरिरहेको पहिला मन्दिरकै गरिन्छ। हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्ने छ, ती कामहरूलाई पनि पुरा गरिन्छ र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ र सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहीँ हामीले चाहिँ यसको काम गर्ने
0: अक्षय कोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ। यो कतिको चाहिँ अक्षय कोष निर्माण गर्ने यहाँहरूको योजना हो?
1: अब यो हामीले चन्द्रदातालाई यति नै चन्दा देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ। चन्दादाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ, बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षय कोषमा चाहिँ राखिदिने हामीले चाहिँ गरेको।
0: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के छन्?
1: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने दुईतिरबाट चाहिँ खोलो आएको छ, बिचमा टुप्पो छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ र त्यसलाई चाहिँ अब दुईतिर खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै नै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ र सबै मन्दिरमा मात्रै होइन जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा केही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
0: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ तर चन्द्रदाताहरूले अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला। हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ। र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन्। अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेको छन्। काम पनि द्रुत गतिले भइरहेको छ। र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्द चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ।
0: यसलाई एकपल्ट फेरि भन्नुहोस् है, कम्ती 50 लाखको चाहिँ 15 लाखभन्दा थोरै 50 लाखलाई
1: हुन्छ एकपल्ट
0: होइन ल म ठिकै छ यो म नै गर्छु। महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: हामीले अब चन्दादाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन। अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ। प्रचार प्रसार पनि केही कमी गरिएको छैन। छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ र उहाँहरू कतिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत। अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त 1 करोडकै चाहिँ थियो उयो त लक्ष्य त, तर यो वर्षाको कारणले गर्दा वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ।
0: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
1: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सुरेश साहबलाई नै हामीले एउटा पत्र दिएको छ, हामीले शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ। र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ। र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ। हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ। यस
0: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
1: समेटिएको छ।
0: 10 वटै पालिकाहरू
1: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यता गइएको छैन, अलिक टाढा त होइन, हामी यता आबु खैरेनीसँगसम्म यता चाहिँ थरपुसम्म त्यहाँसम्म पुगिएको छ। हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन। र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ उसलाई नगरपा प्रमुखलाई प्लस वडाध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ।
0: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
1: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28 भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ। 28 गते साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ। 10 बजे टाइम छ हाम्रो। त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभामा कोर्समा आएर चाहिँ प्रणेत हुन्छौँ कलश यात्रा गरेर। त्यहाँ चाहिँ सबैजनाले आमन्त्रित गरिएको छ, सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् त्यसमा। र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजेबाट कार्यक्रम सुरु हुन्छ। 7 बजेबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजेसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ। र त्यसपछि 10 बजेबाट फेरि पछि 5 बजेसम्म चाहिँ प्रोग्राम हुन्छ। 5 बजेपछि फेरि 7 बजेसम्म चाहिँ एकछिन रोकिन्छ त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि। अनि त्यसबाट 7 बजेबाट 10 बजेसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एल्बम रूपले हाम्रो चाहिँ 3 गतेसम्म चल्छ। 3 गते चाहिँ हाम्रो लक्ष्य हुन्छ प्रोग्राम छ। त्यसपछि
0: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ, यो कस्तो कार्यक्रम हो?
1: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएका छन्, उहाँहरूले चाहिँ कस्तो विषयबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि हिँड्नु पऱ्यो, उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले नै गर्ने, हामीले गर्ने होइन, यो चाहिँ गुरुजीहरूबाटै गराउने हो
0: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ?
1: सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेवज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचन वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ। त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ हामीले चाहिँ अब पण्डित सुखदेवज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचन वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ। त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ अब भक्ति भजनहरू र सिङ्गारिक कार्यक्रम चाहिँ चल्छ।
0: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथावाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
1: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
0: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, चौरासी पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन् कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
1: यो समय भनेको 7 बजेबाट 10 बजे बिहानको समयको,
0: बिहानको समय 7 बजेदेखि 10 बजेसम्म
1: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत बन्द गरेर पाइनु पाउनुहुन्छ। चौरासी पूजा लाउन सक्नुहुन्छ। हरेक त्यहाँ यहाँ तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ
0: 7 बजेदेखि
1: बेलुका बिहान दस बजेसम्म
0: हरेक दिन
1: त्यो समय त्यसैको लागि राखेको।
0: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
1: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो,
0: खसाल्ने
1: 400 माथिको रसिद काट्ने,
0: रसिद
1: 400 माथि सबैलाई चाहिँ रसिद पाउनुहुन्छ अनि त्यसपछि 1000 माथिकालाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ,
0: नाम वाचन गरिन्छ
1: उहाँले 1 पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई पाँच हजारभन्दा माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र
0: सम्मान
1: गरिन्छ अनि 10000 माथिको एकजनाको नाम शिलालेखमा लेखिन्छ है राखिन्छ अनि 15000 माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ लेखिन्छ शिलालेखमा लेखि त्यो शिलालेखमा अब जति भन्छ नि त्यो शिलालेखमा लेखिँदै जान्छ है अनि 25000 माथिको इच्छाएका 2 जना व्यक्तिको चाहिँ
0: शिलालेखमा
1: नाम लेखिन्छ 50000 माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 जनाको शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ 75000 माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
0: ल्याउनु
1: मन्दिरसम्म
0: ल्याउनु
1: महायज्ञसम्म ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसम्म ल्याउने चाहिँ ऊ छ अनि 1,00,000 माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साथ अबिर त्यहाँ के थप्यो अबिर यात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ बनाइन्छ फोटो फ्रेम बनाएर दिन्छ 1,25,000 माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने त सबै सम्मान त सकिसकेको छ त्यो भइसकेको छ अझ त्योभन्दा के सम्मान गर्छ
0: विशिष्ट
1: सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझ विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार गरिन्छ।
0: स्थानीय आमा समूहको सक्रियतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?

0: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
1: सङ्घ
0: संस्थाहरू र समितिहरूमा पनि, उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ, होइन कोही अब उसमा पनि हुनुहुन्छ, के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्ता किसिमको चाहिँ के अरे खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्, कष्ट नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरेका।
1: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
0: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
1: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
0: हाइवेसँगै जोडिएको
1: किन भन्दाखेरि हाइवेमा मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
0: जान सक्ने अवस्था पनि छ र अनि फेरि के छ आवाज आवाजको लागि सजिलो छ त्यसमा, होइन अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखिएको छ नि सतीदेवीलाई पिठमा बोकेर हिँड्दाखेरि
1: त्यहाँ
0: अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा चाहिँ छिर्कनेश्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कनेश्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कर्ण भनेको टुक्रा, कपाल कपालका टुक्रा खसेको घर त्यहाँ छिर्कण सर छिर्कण हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भएको छ छिर्कनेश्वर भनेर चाहिँ पहिलेदेखि नै छिर्कनेश्वर भएको हुनाले यसलाई छिर्कनेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानीको पनि प्रशस्त मात्रामा छ, टोयलेटहरूको टोयलेट बाथरूमहरू पनि छन्। त्यहाँ हाम्रो अब एउटा
1: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
0: मन्दिर त धेरै ठुलोमा छैन, चार आना जतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको, होइन त्यो मन्दिरको भन्दा पनि ठुलो चौतारो छ अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवन गरेको थियो अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ, अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रतबन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ ती गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामीले त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
1: महायज्ञमा तनावबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ। बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
0: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्, खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन, हामी उहाँहरूलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई
1: हामीले
0: व्यवस्था मिलाएर हामी पठाउँछौँ।
1: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ? व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
0: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
1: सबै सहज छ,
0: सहजै गरिरहेछ हामी, किनभने एकजना दुईजनालाई मात्रै लागेको होइन, पुरै गाउँ टोलै लाएर बनाइएको छ। अहिले त्यहाँ हामीलाई त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्दैछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजा पातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरिबन भइसक्यो, 80% जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
1: स्थानीय जनप्रतिनिधि व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोगहरूलाई चाहिँ राम्रो छ,
0: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई जनप्रतिनिधिहरूलाई हामीले अनुगमनसँग त्यहाँ राखिएको छ, अनुगमन गरिरहनु भएको छ के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ। र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छ।
1: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
0: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्। र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ
1: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ?
0: प्रत्यक्ष प्रसार पनि हुन्छ त्यहाँ, त्यहाँ हामीले चाहिँ जोडिसकेका छौँ। आज त्यो जोड्दै वाइफाई जोड्दैछ आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ, 7 दिनको लागि 7-8 दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ। र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
1: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान्नुभएको छ?
0: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि। अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न सकिँदैन, धार्मिक पनि हो हामी। अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटन पनि पर्यटकहरू पनि हामीलाई चाहिँ आवश्यक छ, पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन। र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो मूल कर्तव्य नै हो, हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
1: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
0: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ। हामीले युट्युबहरूमा पनि हालिदिएका छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ। र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ। यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीले मलाई आशा लागेको छ।
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ। जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ?
0: एकदमै सहयोगको अपेक्षा गरिएको छ। जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि आफ्नो गाउँठाउँको लागि विकासको लागि उहाँहरूले हेर्छु भनेर भन्डारण पनि भएको छ। कतिपयले अब हामी के गर्ने खोइ, हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने, हामीले कसलाई कसको नाममा व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो, हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 भन्दा तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ। र उहाँको त्यसरी हालेर तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि जेमा पठाए पनि हामीलाई चाहिँ
1: बिल काटेर दिनुहुन्छ।
0: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ, यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ।
1: अन्त्यमा दमौली एफएमका श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुनुमा म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नु भएकै छ
1: फेसबुकमा,
0: फेसबुकमा, युट्युबमा, टिकटकमा, हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ। र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नु भएको छ, जसले हेर्न सक्नु भएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्न सक्नु भएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
1: 4 गतिसम्म
0: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वर महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा मायाज्ञ चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
1: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
0: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो उसमा पनि यो महाज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
1: हस् हस्
0: नमस्कार।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना नसा पेट मुटु हाड जोर्नी छाला दाँत तथा मृगौलाको परीक्षण उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, CT स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा।

0: शत्रुको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
1: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
0: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा।
0: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल, भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्: डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।

ए नानी हो, थाहा पायौ कि पाएनौ, आज त रोदी घरमा दुर्गा घालको रमाइलो साथ जम्का भेट छ रे नि, जानी होइन? किन नलानु? लौ आऊ है, आऊ सालीजो भाकामा यसो रमाइलो गरौँ।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-08-98, 9864-0385।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: It's a goal! Himstar Gold! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
5: Himstar, for a complete home.
6: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि नि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली गुरुस्तरमा विश्वास सेवामा।

0: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार। सम्पर्क नम्बर 97059409080 र 98295177। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ दमौलीको।

0: 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9058500700,
1: 9460 40 304।

0: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556066656।

0: FM 94.2 समुदाय को आवाज।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मोनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मोनियम उद्योग, मोबाइल 98464 14438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86
5: 98 560 43 234।
6: सूचना।
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
6: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
6: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।
3: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
7: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98 560 25 380, 98 14 18 52 18 र 98 065 15 332।
8: अरे यो चटपटे वाला दाई त बाहिर गएको थियो त, कहिले फर्केछ?
9: त्यही त फर्क्यो होला, छोड दे।
8: अनि अहिले चाहिँ कहाँ गइरहेछ?
9: कहाँ जानु नि, त्यही सम्झनाबाट त गयो होला। के रे,
10: किन हो त्यसरी माया मारल बा?

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 463 056 को सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 463 056 05, 98 19 11 36 27, 065 65 65 025।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: पाइप पाता स्वदेशी तथा विदेशी रंग नेपाटप को पीपीआर सीपीवीसी पीवीसी पाइप फिटिंग डोर फिटिंग किचन डेकोरेशन तथा हार्डवेयर का संपूर्ण सामान पाइन साथ टाइल मार्बल ग्रेनाइट चिप्स बाथरूम फिटिंग का आइटम्स हिंदवेयर बाथ सेंस का ग्यारेन्टी धारा पाइन बीपी सप्लायर्स फोन 0565635319 98567739
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059549080 र 98295177013 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन
4: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला
4: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
4: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: यस्तो पानी परेको बेलामा के बडल्दै हुनुहुन्छ भने
2: के गर्नु त बहिनी? वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
2: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
2: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ अरे नि त।
2: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: छ नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
2: भन त भन।
1: 98 560 79 437।
2: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तोष।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
4: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
4: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
2: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
2: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9841-00-61, 9866-73-344।
7: आहा, कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
8: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
7: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
8: ब्यास 3 प्रशासन चोक दमौली।
9: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत भने केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखाइकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ बैंक र क्यारे जन हेदरी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846404।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
1: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
1: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
1: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
1: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
2: अत्याधिक पेट

0: दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
0: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: फुलको आँखामा फुलै संसार,
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
4: व्यास 3 प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-63-715 र 98-41-12-07-40।
2: समुदायको आवाज।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
3: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843382090, 9811751760।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
4: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
4: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि नि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिजो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस्
0: त भन।
1: 98 5 60 79 437।
0: फेरि एकपटक भन त।
1: 98 5 60 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सन्तुष्टि।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहु प्रोप्राइटर जीवन थापा फोन
0: 98058000700
1: 98460403044
0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
2: डेंगुबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
2: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
2: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू
2: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
2: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनहु।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560 63444 98560 60656।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

0: हिमस्टार गोल हर एक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हर एक जेनरेशन
1: हिमस्टार फर अ कम्प्लिट होम
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846041633, 9817158098, 9464603385।
2: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9816066683,
7: 9560443234।
8: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
9: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज ब्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
8: कुन कुन विषयमा नि?
9: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
8: कक्षा कहिलेदेखि छ?
9: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
10: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज ब्यास 4 दमौली।
11: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिजवान कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा सन्तोष।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर

0: 98560 2319।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
1: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
1: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
4: वरपर पानी जम्न नदिनुहोस्।
1: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
1: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
4: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
5: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5760।
6: समुदायको आवाज।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: सामाजिक सञ्जाल जी छ्यानले झाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना।
5: सतर्क तन ठगे तब त क्या जोगिना।
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
7: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
8: 12 पनि सकियो, अब कुन कलेज रोज्ने होला?
9: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
8: कुन कुन विषयमा नि?
9: 4 वर्षे BBS, BA र BEd प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
8: कक्षा कहिलेदेखि छ?
9: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
10: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई। पराशर कलेज व्यास 4 दमौली।
11: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9864603385।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, व्यास्तुई, न्यू रोड, दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यासचार सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865617350।
3: सूचना।
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280, 9815104549।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई, न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 9814127040।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
0: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 025.
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाउँ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउन त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
0: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
0: सम्पर्क नम्बर 98 4 65 43 780।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9805700700,
1: 9460404344।

0: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
1: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
1: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
1: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
1: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
1: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
5: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
4: ए हो, म त त्यतैतिर लागे कान्छा।
5: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 72, 97 4 52 82 0 0 0।

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: सामाजिक सञ्जाल री छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछ्या वा घटना तल आफै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परिमो तारी लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840100061 9806673344
7: फुलको आँखामा फुलै संसार
8: आहा कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
9: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
8: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
9: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
8: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694436 9805414437
9: ब्यास 3 प्रशासन चोक दमौली
10: दमौलिया FM 94.2 समुदायको

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाउ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9855343434।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 9828280080, 9815104539।
6: नाइन्टी फोर पॉइंट टू दमौली एफएम समुदाय को आवाज।

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64 644, 98563 60 656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

0: मलाई थाहा छ तिमीले उहाँलाई पनि मन पराउँछौ, तर उहाँ त मेरो भइसक्नु भयो नि त। सो मैले चाहिँ तिमीलाई यस्तो राम्रो पर्फेक्ट केटा खोजिदिएको छु कि तिमीलाई पनि त गीत गाउन मन पर्छ होइन र? उहाँ पनि सिङ्गर नै हो, फोटो हेर त एकचोटि कस्तो हुनुहुन्छ।
1: राम्रो हुनुहुन्छ
0: साँच्ची?
1: अँ
0: तिम्रो लागि है त।
1: अँ
0: अनि नेपाल जानुपर्छ ल।
2: ओके, बी ह्याप्पी।
3: हेलो गर्ल्स, सब ठीक छ नि? हो ओके, अब जानुपर्छ ल, जाऊँ।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 565 025।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2, गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98436739।

उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसाङ्गीतिक अभिवादन टक्र्याउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी प्रिया मगरको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले सुन्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट हामीलाई अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ भने प्रेस वीरेन्द्र गिरीको फेसबुक लाइभबाट अर्थात टिकटक लाइभबाट भिडियो लाइभ पनि हेर्दै हुनुहुन्छ। कार्यक्रम लोक सारथीको आज हामी बुधबारीय बसाईमा छौँ। बुधबारीय बसाईमा रहेर आज तपाईँले नयाँ नयाँ लोक भाकाहरू विशेष गरी तिज पनि लागिसकेको छ तिजको भाकाहरू पनि गाउन पाउनुहुनेछ। 2071 सालदेखि 2082 सालसम्मका लोकगीत तथा तिज गीतका भाकाहरू गाउनु पर्नेछ। आज पुराना पुराना लोक भाकाहरू 2070 सालसम्मका लोक भाकाहरू गाउन पाइने छैन। यो शनिबारीय बसाईमा 2070 सालसम्मको भाकाहरू गाउन पाइनेछ। विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ हामीलाई तपाईँले सुन्दै आइरहनु भएको छ र अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भेङ्ग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निर्सिमा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कुपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज समघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज बौद्धि अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट तिलु राणा भट्टराई, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गोडियाभर, रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट नम्रता नेपाली, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलपरासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रेपलाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्ज, यसै क्रममा रुकुम पश्चिममा 90.4 मेगाहर्जबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो मौराखा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो भोटे रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्दोष केसी, रेडियो रिस्ती 90 मेगाहर्ज चेतनहुबाट साथ मिलिराखेको छ। सन्दीप खड्काको भने हामीलाई रेडियो यति बेला विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङको साथ मिलिराखेको छ। रेडियो खबरपालिका 88.47 मेगाहर्ज धनकुटाबाट हामीलाई खड्गाराज बस्ने यताकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला साथ मिलिराखेको छ रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट आजम्बर पुलामी, रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनु रसाइलीले साथ दिइरहनु भएको छ। यसै क्रममा
रेडियो मनसरोवर 92.1 MHz हुम्लाबाट, धनबहादुर भण्डारी रेडियो भरोसा 104.9 MHz दाङ घोराईबाट, ईश्वरी पुनले साथ दिइरहनु भएको छ, रेडियो मध्यपहाड 88.2 MHz सल्यानबाट गोरख डागीले साथ दिइरहनु भएको छ, रेडियो रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो मुर्कीचुला 93.5 MHz डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 MHz डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। आज हामी कार्यक्रमको बुधबारी बसाइमा छौँ। बुधबारी बसाइमा रहेर हामी के गर्छौँ कसो गर्छौँ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई गीत गाउने बसाई हो, तर नयाँ नयाँ गीत मात्रै गाउनु होला, पुराना पुराना गीत चाहिँ नगाइदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 98.6 60 39 40 मा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा भाका राख्छौँ, लोकभाका। लोकभाका पछि तपाईँको माझमा हामी फेरि आउँछौँ यो लोकभाका तपाईँको लागि।

0: मुटु छेड्यो गालीले, मुटु छेड्यो गालीले यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। प्रेस वीरेन्द्र गिरीको टिकटक एकाउन्टबाट हामी लाइभमा छौँ। राम्रो गीत गाउनु भयो भने तपाईँलाई हामी भनौँ न तपाईँको गीत काटेर हामी टिकटकमा राख्छौँ र टिकटकमा राखिसकेपछि तपाईँलाई भनौँ न तपाईँलाई सबैले तपाईँको प्रतिभा सुन्न पाउनुहुनेछ। अझै भनौँ न अझै देश विदेश पुग्छ है, यो कुरा म तपाईँलाई जानकारी गराएँ। त्यसैले राम्रोसँग गीत गाउने प्रयास गर्नुहोला, जति सक्यो राम्रो आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्नुपर्छ, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर।
1: नमस्ते,
0: लक्ष्मण दाजु मलाई। कबन्नु भोका बाटा हजुर।
1: आबिन सर भन्दा
0: त कहाँ बाटा भन्नु भयो, अलि बुझेन तपाईको आवाज।
1: हजुर,
0: तपाईको आवाज अलि, तपाईको नाम के भयो भन्नु भयो?
1: आरुनिका राई धरान बाटा।
0: आरुनिका राई धरान बाटा, धरान कुन ठाउँ बाटा आरुनिका?
1: नलाली बाटा।
0: लाजा कार्यक्रममा आउनु भएको छ, के गर्छौ तपाईलाई जानकारी छ कि छैन हजुर? कस्तो खालको गीत गाउनु पर्छ थाहा छ तपाईँलाई? आज कुन गीत गाउनुहुन्छ भन्नुहोस् त?
1: आज म के भन्छ खासै गाउँदैन, त्यही पनि प्रयास गर्छु, डालिनु चरीले टेकेर भन्ने
0: गाउनुहोस्।

No, God, sorry, let's get it.

0: আধা দিয়া কমায়া লাই দেখেরা, হাতার হাতার গারেরা আইছো মা, গারেরা আইছো মা, ওটকো মালি দিয়া কমা লাইছো মা দালি, নজা সারি লেটে কেরা, তারা কো বাচা মাধা দিয়া কমায়া লাই দেখেরা।
1: टाढाको बाटो म धाउँदै आएको, होइन? ठिक छ, टाढाको बाटो कसलाई भेट्नको लागि धाउनु भयो? धरानबाट कहाँ जानुभयो? धाउने काम गर्नु भएको छैन, होइन? ठिक छ, अब भविष्यमा धाउनुहुन्छ होला, होइन? ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाइमा आउनु होला, अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अरुणिकी राई, धरानबाट फोन गर्नुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, यति बेला अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? उदयपुरबाट, गोरी मगर। के छ गोरी, हालखबर तपाईँको? ठिक छ, कार्यक्रममा आउनु भएको छ, यति बेला के गर्दै हुनुहुन्छ नि गोरीले? प्रोग्राम सुन्दै मकै भाँच्दै हुनुहुन्छ, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ? नयाँ गीत हो कि पुरानो हो?
2: नयाँ गीत हो।
1: लगाउनुहोस् ल।
2: हुन्छ।

0: लाउनी पो हो कि माया मार मारेर के पो गर्नु छ र हैन
1: हजुर सके पनि
0: हुन्छ कार्यक्रममा आउनु भयो धेरै खुसी लाग्यो फेरि फेरि आउनु होला अहिलेका लागि बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा अरुणिका राई नभएर गोरी मगर आउनु भएको थियो उदयपुरबाट उहाँसँग कुराकानी गरिसकेका छौँ अर्को साथी हुनुहुन्छ नमस्ते हजुर को बोल्नुभयो कहाँबाट सुहाना बान्तावा राई उदयपुर कुन ठाउँबाट तपाईँको आवाज सानो आइराखेको छ है लाउड स्पिकर बन्द गरेर बोल्नुहुन्छ कि सुहाना जी
1: हजुर
0: बेलुकाबाट बोल्नुभयो उदयपुरको होइन कुन रेडियोबाट हामीलाई सुन्नुभयो लालीगुराँसबाट आज कुन गीत गाउनुहुन्छ तपाईँले नयाँ हो कि पुरानो लगाउनुहोस्
1: देखेर बचल सन्दानी घुम्न लैजाउलानी
0: आउनु भएको थियो साथी बरु गीत गाउन आउँदैन भने आउँदैन भन्नुहोस् तर यसरी गीत गाउन आएन भने झाप्पै फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोस् यस्तो व्यक्तिलाई भगुवा अथवा भगडी भनिन्छ होइन त्यस्तो काम चाहिँ नगर्नुहोस् बरु गीत गाउन आउँदैन भने मलाई आएन भन्नुहोस् होइन अनि अलिकति तयारी गरेर आउनुपर्छ यो कार्यक्रमहरूमा रेडियोहरूमा फोन गरिसकेपछि गीत गाउन गाउने त्यसपछि तयारी भएन भने फोन काट्ने यो प्रवृत्ति चाहिँ नगर्नु होला तपाईँ जस्ता धेरै साथीहरूले फोन लगाउने कोसिस गरिरहनु भएको हुन्छ उहाँहरूलाई भनौँ न तपाईँले बिना तयारी आइदिँदाखेरि उहाँहरूको समय लस हुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
2: नमस्ते हजुर
0: को बोल्नुभयो कहाँबाट चञ्चल घर्ती प्युठानबाट के छ प्युठानतिरको हाल खबर चञ्चल जी
2: प्युठानतिर हाल खबर के भने घाम लागिरहेछ भनौँ
0: है ठिकै छ भनौँ ठिक छ कार्यक्रम आउनु भएको छ आज कुन रेडियोबाट सुन्नुभयो हामीलाई प्युठानमा
2: मैले रेडियोबाट सुनेछु है
0: ल आज कार्यक्रममा आउनु भएको छ कुन गीत गाउनुहुन्छ तपाईँले रेडियो राम्रोसँग कार्यक्रमलाई राम्रोसँग सुन्नु भएको छ कि छैन ल बुझेर मात्रै कल गर्नुहोस् है आउनु भएको थियो साथी हामीले बारम्बार भनिराखेका छौँ 2071 सालदेखि 2083 सालसम्मका गीतहरू मात्रै गाउन पाइन्छ शनिबार व्यवसायमा हो 2070 सालसम्मको गीत गाउने उहाँले ठ्याक्कै उल्टो बुझ्नु भएको रहेछ त्यसैले हामी बुझेर मात्रै कल गर्नुहोस् भने मैले यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर
2: हजुर नमस्ते नमस्कार
0: को बोल्नुभयो कहाँबाट
2: हजुर म सिन्धुली टिकलबाट आर्यन मगर
0: आर्यन मगर कि छ आर्यन हाल खबर तपाईँको
2: एकदम ठिकठाकै छ राम्रो छ रमाइलो छ आज एकदम घाम लागेको छ एकदम सफा क्लियर छ भन्नुहोस् है
0: ल आज कुन गीत गाउनुहुन्छ कुन रेडियोबाट सुन्नुभयो हामीलाई
2: मैले यो झन्कार एफएमबाट है त
0: झन्कार एफएमबाट आज कुन गीत गाउनुहुन्छ
2: हुन्छ म भर्खरै बगर आँगनमा लोकदोरी गीत गाउँछ नि त
0: ल गाउनुहोस्
2: आमा तिम्रो हृदय भइआए मरुआमा पिले न चरणालाई सपनीमा कहाँ कहाँ पुगेछु तिम्रै काको सम्झेर हे आमा परदेशमा उठ्नै भुलेछु तिम्रै काको सम्झेर हे आमा परदेशमा उठ्नै भुलेछु मत गए जन्तीको घीलाई भवामाको छल रचनो दाजुभाइ सपनीमा कहाँ कहाँ पुगेछु तिम्रै काको सम्झेर हे आमा परै घरमा उठ्नै भुलेछु तिम्रै काको सम्झेर हे आमा
0: तिम्रो के भन्नुभयो तिम्रो घरमा सम्झेर आमा के भन्नुभयो तिम्रो काखमा सम्झेर आमा पराई घरमा उठ्नै भुलेछु होइन ठिक छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरिका बसाइमा आउनुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते
2: नमस्कार
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब एउटा गीत राख्छौ एउटा त्यसको भाका राख्छौ त्यसपछि तपाईँको फोन कल लिन आउनेछौ 98 68 39 40 मा फोन डायल गर्दै गर्नुहोला गीत राख्छौ गीतपछि फेरि आउँछौ

0: मेरो माया नमारे है काली, यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। आफ्नो कालीलाई मेरो माया नमारे है भनेर भनेको अवस्था थियो यो तिसको भाकामा। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्ते हजुर। को बोल्नु भयो? कहाँबाट? तपाईँको आवाज अड्की अड्की आयो, टावरले साथ नदिएको हो कि जस्तो लाग्यो मलाई, हो? तपाईँको नाम के भन्नुभयो? बनिसरा विश्वकर्मा। कुन ठाउँबाट हजुर? रोल्पा नगरपालिका दसबाट बोल्दै हुनुहुन्छ। अनि बनिसराले के गरिदिनुहुन्छ यति बेला रोल्पा नगरपालिका दसमा? लाजा, कुन गीत गाउनुहुन्छ तपाईँले? तपाईँको आवाज बुझिएन, तपाईँको गीत बुझिएला जस्तो छैन बनिसराजी, के गरौँ भन्नु त? तपाईँको आवाज बुझिएला जस्तो छैन कि त राम्रोसँग टावरले राम्रोसँग काम गर्ने ठाउँमा बोलिदिनुहोस्, होइन भने त तपाईँको गीतै सुन्न गाह्रो हुने भयो त बनिसराजी। त्यही त नि, नेटवर्कले काम गर्ने ठाउँमा गएर बोलिदिनुहोस् क्या। ल, तपाईँको गीत अब बुझे पनि नबुझे पनि सुन्नु पर्यो, सुरु गर्नुहोस् ल। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला, अहिलेको लागि बिदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: मनिषा आउनु भएको थियो रोल्पा नगरपालिका दसबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गरेँ। नमस्ते हजुर।
2: हजुर नमस्ते। हजुर,
0: को बोल्नुभयो? को बोल्नुभयो, कहाँबाट? राजन केसी। के छ राजनजी, खबर तपाईँको?
2: खबर एकदम ठिक छ हजुर। हजुरको सुनाउनुहोस् न, के छ त्यतातिरको?
0: हाम्रो पनि एकदम ठिक छ। कुन रेडियोबाट सुन्नुभयो सल्यानमा हामीलाई?
2: 96.4 MHz जर्जलाबाट सुनिरहेको छु हजुर।
0: अल्ला, आज कुन गीत गाउनुहुन्छ यहाँले? यसै छ, मन मेरो धमिरो, हरिदेवी कोइरालाको गीत हो यो, पुरानो गीत हो है
2: यो, पुरानो हो नि
0: हजुर। हरिदेवी कोइराला र पुरुषोत्तम नेउपानेले गाउनु भएको गीत हो यो, पुरानो गीत हो है
2: हजुर। यो नगाउँ
0: यो पनि पुरानो गीत हो, यो पनि 2067 सालमा आएको गीत हो। के छ अब, सालको पातको टपरी आउँछ भने गाउनुहोस् क्यारे? हुन्छ, फेरि फेरि आउनु होला, अहिलेको लागि बिदा गर्छौँ। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, के गर्ने, नियम अनुसार त चल्नु पर्यो क्यारे, होइन? नियम अनुसार चलिएन भने फेरि अन्य साथीहरूले कहिले काखा कहिले पाखा भनिहाल्नुहुन्छ, हामीले त्यसो गर्नु पनि हुँदैन। यति बेला साथी हुनुहुन्छ, नमस्ते हजुर।
3: नमस्कार।
0: मैले तपाईँलाई धेरैचोटि भनिसकेको छु, कार्यक्रम लोक सारथीमा नमस्ते बाहेक अन्य अङ्ग्रेजी शब्दहरू चल्दैन है।
3: हुन्छ।
0: कहाँदेखि को बोल्नुभयो?
3: म धनप्पा तिनवारा नेखराज कटेल।
0: नेखराज कटेल होइन? के छ नेखराजी, हालखबर तपाईँको?
3: ठिकै छ।
0: के गर्दै हुनुहुन्छ यति बेला? बसिरहनु भएको छ। ल ठिक छ, आज कुन गीत गाउनुहुन्छ?
3: आज नयाँ गीत होइन, लोकगीत।
0: नयाँ लोकगीत नै हो, आज कुन गीत गाउनुहुन्छ भन्नु त?
3: शङ्ख पातको टपरी हुने भरै नहुने सबैको।
0: ल गाउनुहोस् ल, सुरु गर्नुहोस् तपाईँको शङ्ख पातको टपरी गीत।
3: अलुवेले मात्रै आउँछ है बाबा,
0: गाउनुहोस् न एक टुक्का गाउनुहोस् ल।
3: शङ्ख पातको टपरी हुने हे भरै नहुने सल्लैको, तिम्रो माया कति छ कति मलाई पछि हालेको, भएको एउटा जानेरमा खु गरेको छैन, तिमीले बहिना।
0: ठीक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनुहोला, अलि तयारी पुगेन तपाईँको, तयारी गरेर आउनुहोला, गीत राम्रोसँग सुन्ने गर्नुहोला, अहिलेको लागि विदाय गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा आइस आउनु भएको थियो साथी, श्रोताले गीत गाउन थालिसकेपछि ब्याकग्राउन्ड टोन म्युट गर्नुहोला, त्यसपछि गीत गाइसकेपछि हामी ब्याकग्राउन्ड टोन पुनः कम निरन्तर बजाउनु होला, हाम्रो प्राविधिक मित्रलाई आग्रह गरे। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, को हुनुहुन्छ, नमस्ते हजुर, नमस्ते, को बोल्नुभयो, कहाँबाट? दिल कुमारी मगर, के छ दिल कुमारी जी खबर तपाईँको?
1: ठिकै छ, भन्नु पर्छ त
0: यति बेला के गर्दै हुनुहुन्छ दिल कुमारीले? आज कुन रेडियोबाट कार्यक्रम सुन्नु भयो नि दिल कुमारीले? आफ्नो एफएमबाट सुन्नु भयो होइन? आज कुन गीत गाउनुहुन्छ तपाईँले? फुलको ठुङ्गा बाटैमा भेटियो, नयाँ हो कि पुरानो? अब जस्तै लाग्छ भन्ने हो भने नगाउनुहोस् होइन, यदि नयाँ नै हो भने मात्रै गाउनुहोस् है। यो जस्तै लाग्छ, जस्तै लाग्छ भन्ने शब्दले डुबाउँछ क्या होइन? अब सबै साथीहरूले भन्नुभएको गीत हामीलाई नयाँ हो कि पुरानो थाहा हुन्न, त्यो थाहा नभइसकेपछि अलिकति पुरानो पर्थ्यो भने साथीहरूले यो त यसले त पुरानो गीत गायो भन्नुहुन्छ कि, त्यसैले तपाईँलाई कन्फर्म थाहा छ यो नयाँ गीत नै हो भन्ने थाहा छ भने नयाँ हो कि पुरानो हो भन्ने कुरा त गीत सुन्ने साथीहरूलाई त जानकारी हुन्छ होइन? के छ यो नयाँ हो कि पुरानो भन्नुहोस् त, लगाउनुहोस् त, हामी हेर्छौँ पुरानो रहेछ भने तपाईँको फोन

0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। यो गीतको लागि धन्यवाद। अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो सिन्धुलीबाट साथी दिलकुमारी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, अर्का सहभागी हुनुहुन्छ, त्यसपछि एउटा गीत राख्नेछौँ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी हुनुहुन्छ। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। ब्याकग्राउन्ड टोन चाहिँ एकदमै म्युट चाहिँ नगर्नु होला, गीत गाइरहेको बेला मात्रै हो म्युट गर्ने, अर्थात् पुरै बन्द गर्ने। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट? के राणा भन्नुभयो? किशोरी राणा भन्नुभयो। कहाँबाट? किशोरी राणा होइन? किशोरीको हाल खबर? ठिक छ। कार्यक्रममा आउनु भएको छ, आज कुन गीत गाउनुहुन्छ किशोरीले? लगाउनुहोस्।
2: मेरी बेतौला

ಇಂದು ವಾರ ಕರಿಸಿರು ನರ ಇಂದು ವಾರ.

0: माता नाम रे
1: हुन्छ, कार्यक्रममा आउनुभयो। यो गीत तपाईँले राम्रै गाउन खोज्नु भएको हो, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। र अब यो गीत कस्तो गाइएको रहेछ, हामी यसपछि हाम्रो प्राविधिक मित्रले मता नराम्री भन्ने गीत बजाउनको लागि आग्रह गर्दै फेरि व्यवसायमा आउँदै गर्नु होला। अहिलेको लागि बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो केशरी राणा, उहाँसँग कुराकानी गरिसकेका छौँ। र अब हामी गीत सुनाउने बेला भएको छ। हाम्रो स्टुडियोको घडीमा यति बेला कति मिनट गएको छ भन्ने कुरा म तपाईँलाई जानकारी दिन्छु, त्यसपछि हामी मत

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। म तन्ना रामरी यो गीतपछि फेरि पनि स्वागत छ। यदि होला साथी हुनुहुन्छ म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। अझ नयाँ नयाँ लोकगीत गाउन पाइन्छ, नयाँ नयाँ तिसका भाकाहरू पनि गाउन पाइन्छ। 2070 सालसम्मका नगाइदिनु होला, 2071 सालदेखि 83 सालसम्मका मात्रै गाउन पाइन्छ। नमस्ते हजुर।
1: नमस्ते हजुर।
0: को बोल्नुभयो? कहाँबाट? कुञ्जन लिम्बु पास्तरबाट बोल्दै हुनुहुन्छ होइन? के छ पास्तरतिरको हालखबर कुञ्जनजी?
1: एकदमै ठिकै छ भन्नुहुन्छ, धुम्मिरहेछ यस्तै छ भन्नुहुन्छ।
0: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई पास्तरमा?
1: मैले लालीगुराँस रेडियो
0: लालीगुराँस धनकुटाबाट सुन्नुभयो होइन? आज कुन गीत गाउनुहुन्छ तपाईँले?
1: यो नयाँ जस्तो लाग्छ, म त आफ्नै दिउँसी त छुट्टिए
0: यो झोरले हजुर झोरले भन्नुहोस् न कहाँ? म त आफ्नै दिलसित छुट्टियो होइन नि गीतको बोल, झोरले हजुर झोरले हो है विष्णु माझीको गीत।
1: गीतको बोल चाहिँ त्यस्तो छ
0: होला, लगाउनुहोस्।
1: म त आफ्नै दिलसित छुट्टियो लौ न हजुर।

0: ठिक छ, गाउनुभयो, अझै राम्रोसँग सुन्नु पर्यो, अझै राम्रोसँग अभ्यास गर्नु पर्यो है त।
1: अहिले
0: कता कता लय लय बिग्रिया बिग्रिया जस्तो लाग्यो कि मलाई। हुन त राम्रो गाउन खोज्नु भएको छ तर अझै पनि सुन्नुभयो र अझै पनि अभ्यास गर्नुभयो भने तपाईँको राम्रो हुन्छ है त। हुन्छ, विदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, अर्को सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु।

0: हजुर नमस्कार हजुर
1: झिलैमा हो झिलैमा सरी झिलैमा हो झिलैमा सरी झिलैमा हो झिलैमा सरी झिलैमा हो झिलैमा सरी झिलैमा मै छोरी रुँदै रुँदै देखिने लैमा मै छोरी रुँदै रुँदै देखिने लैमा बिस्कुट खान मन थियो

0: नमस्ते नमस्कार को बोल्नु भएको कहाँबाट सुनिल बिसी होइन मै छोरी अब छोरा मान्छेले मै छोरी भन्ने गीत गाउनु भयो होइन
1: हजुर अब त्यसको भाकालाई एकदम प्रशंसा दिनुपर्छ
0: त्यही त नि अब छोरा मान्छेले छोरीको छोरी मान्छे जस्तै भएर गीत गाउन कस्तो अनुभव हुने रहेछ
1: हजुर अब अलिकति गाह्रै हुन्छ नि होइन अब प्राय भनौँ न यस्तो अब गाउन चाहिँ अलि गीत पनि त्यस्तै अब अलि कठिनै खालको अलि त्यस्तै भइस अब अलि गाह्रै उतानेर चाहिँ गाउनुपर्ने खालको गीत छ तर मैले चाहिँ यसो प्रयास गरेको मात्रै हो है त
0: होइन ठिक छ धेरै धेरै धन्यवाद छ तपाईँलाई गाउने प्रयास गर्नु नै सबैभन्दा ठुलो कुरा हो है
1: हजुर
0: पक्कै र तपाईँले यो गीत सुन्नुभयो राम्रोसँग अभ्यास गर्नुभयो भने तपाईँले मजाले सक्नुहुन्छ यो नसक्ने भन्ने हुने होइन यो गीत खासै अप्ठ्यारो पनि अप्ठ्यारो गीत पनि होइन अलिकति हाईमा गएको छ यो गीत त्यति मात्रै हो होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनु होला अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको नाम हो सुनिल बिसी उहाँसँग कुराकानी गरिसकेका छु पालो तपाईँको हो फोन गर्नु होला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट तपाईँको आवाज सानो आयो नेटुको आवाज एकदमै सानो आइरहेछ है यसरी त हामी हुन्न अस्ति नै पनि सानो आएको थियो अहिले पनि सानो आइरहेछ बोली त रहनु भएको छ के अरे तर तपाईँको आवाज सानो आइरहेछ है हुन्छ कार्यक्रममा आउनु भएको छ अब सानी आवाजमा पनि एउटा गीत गाइदिनुहोस् ल
2: आत्मा ते गारे ना सीखे घाटी रे तना सूजी के आत्मा ते गारे ना सीखे ते वैगोनी तिमी आशा वैगोनी ए वैगोनी तिमी आशा वैगोनी हजुर यति नै
0: ए भैगुनी तिमी हाँसा भाइगुनी होइन
2: हजुर
0: ठिक छ कार्यक्रममा आउनुभयो गीतको लागि तपाईँलाई धन्यवाद अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा नितु विश्वकर्मा आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ गीत गाउने बेलामा ब्याकग्राउन्ड बज्यो गीत सकिने बेला भन्नु भएको छ है अलिकति ध्यान केन्द्रित गर्नुहोला कार्यक्रमतिर म तपाईँलाई आग्रह गरेँ है साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्ते हजुर
3: के
0: छ रुकुम पश्चिमतिरको हाल खबर ल ठिक छ कार्यक्रममा आउनु भएको छ कुन रेडियोबाट सुन्नुभयो ल तपाईँको मोबाइलको टावरले त्यति राम्रोसँग काम नगरेको जस्तो छ अलि राम्रोसँग काम गर्ने ठाउँमा गएर बोल्नु ल हुन्छ कुन गीत गाउनुहुन्छ हजुर भारतजी ल माली गाईले बाटेको डामला यो गीत सुरु गर्नुहोस्
4: Bali gai lai bati ko gamra
0: माली गाईलाई बाटेको डाम्ला मेरो माया छोडेर कहाँ झाम्ला होइन आफ्नो मायालाई छोडेर जानु पनि भएन क्या अरे भरतजी होइन नत्र गाह्रो पर्छ होइन हुन्छ फेरि फेरि कसाईमा आउनु होला अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ भरत विश्वकर्मा यति बेला अर्को साथी हुनुहुन्छ स्वागत गर्छु नमस्ते हजुर को बोल्नुभयो कहाँबाट
3: पूर्व पाँचतरबाट सुरेश आङ्गन
0: सुरेश बोल्नु बोल्दैन सुरेश साङ के भन्नुभयो
3: सुरेश
0: निङबाङ सुरेश साङ निङबाङ होइन अनि के छ सुरेशजी हालखबर तपाईँको
3: हालखबर ठिकै छ दाइ तपाईँको के छ
0: ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ भन्दै थिए उहाँ फोन काटेर गइसक्नु भएको छ अब हाम्रो स्टुडियोको घडीमा यति बेला 51 मिनट गइसकेको छ अब एकजना साथीसँग मात्रै कुराकानी गर्छौँ आउनु भयो भने एकजना साथीसँग हामी कुराकानी गर्छौँ त्यसपछि हामी कार्यक्रमबाट बिदा भएर जानेछौँ यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्ते हजुर को बोल्नुभयो कहाँबाट कुशल पौडेल स्याङ्जाबाट हामीलाई स्याङ्जामा कुन रेडियोबाट सुन्नुभयो कुशलले रेडियो जलजलाबाटै सुन्नुभयो ल ठिक छ कार्यक्रममा आउनु भएको छ कुशलजीले आज कुन गीत गाउनुहुन्छ ल गाउनुहोस् ल ल ठिक छ धेरै धेरै धन्यवाद छ तपाईँलाई राम्रो प्रयास छ तपाईँको यसै गरी निरन्तर प्रयास गर्दै जानुहोला अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा कुशल पौडेल आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ 52 मिनट गएको छ अब अझै आउनु भयो भने अझै एकजना साथीको गीत सुनौला है 53 गएको छैन के अरे 52 गएको छ यति बेला साथी हुनुहुन्छ म स्वागत गरिहाल्छु नमस्ते हजुर
4: नमस्ते हजुर
0: को बोल्नुभयो कहाँबाट चञ्चल घरती प्युठानबाट होइन
4: हजुर
0: गीत गाउँछु भन्दै फोन काट्नु भयो होइन
4: हजुर अब पुरानो भन्नुभएको थियो त अब नयाँ गीत रहेछ त्यसैले काट्नु भएको
0: हुन्छ कार्यक्रममा आउनुभयो अब कुन गीत गाउनुहुन्छ होला भन्नुहोस्
4: नयाँ गीत रहेछ लो नानी म यस्तो भए भन्ने गीत होइन
0: गाउनुहोस् गाउनुहोस् यो नयाँ गीत हो गाउनुहोस् ल
4: लामा डोरी कालो केशमा झरना जस्तो केही छैन मिठो बोली गुन्ने चोली फस्यो के टुटे छैन ओहो हो हो हरिलाई यस्तो भए म किन तिमी बिना बाँच्नै सकेन तिमी बिना बाँच्नै सके एकै छैन के भन्छन् म एकै है लास्टमा गीत सुनाइदिनु भाइ
0: अलिकति तयारी पुगेन तपाईँको तयारी गरेर आउनु होला अहिलेको लागि बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी आज रोजाएको गीत होइन लास्टमा गीत बजाउन सक्दैनौँ तपाईँले भन्दैमा हामीले नियम अनुसार अर्थात् बसाइ अनुसार चल्नुपर्ने हुन्छ यो कुरा म तपाईँलाई जानकारी गराउँछु लौ त आजको लागि फोन गर्नुभयो कार्यक्रममा सहभागिता जनाउनु भयो सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु कार्यक्रम सुनेर साथ दिने तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु आवश्यक सुझाव सल्लाह वा प्रतिक्रिया दिनु परेमा अथवा कार्यक्रम कुन कुन रेडियोबाट कहाँ कहाँबाट सुन्नुहुन्छ हामीलाई भन्नु परेमा 9864-17298 मा फोन गरेर आफ्नो प्रतिक्रिया दिनुहोला भन्दै लौ त हजुर आजको लागि धन्यवाद दिन्छौँ हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलझलाबाट प्रिया मगर लगायत सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई आवाजबाट आजको लागि म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड
3: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
4: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
3: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
4: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
3: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
4: वरपर पानी जम्न नदिनुहोस्।
3: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
4: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
3: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
4: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
5: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
5: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061 98063-44।
6: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
7: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
6: अनि त्यो कहाँ पाइन्छ त?
7: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464-14-438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला, 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 98164-66-83,
9: 98560-43-234।
10: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
11: किन अन्यलमा, प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
10: कुन कुन विषयमा नि?
11: 4 वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
10: कक्षा कहिलेदेखि छ?
11: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ।
12: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई, पराशर कलेज व्यास 4 दमौली।
13: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 98083 80384, 98046 37 39 31।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: मैले ठुल्दै यस्तो पानी परेको बेलामा के बोलाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी, वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: ठुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेस्ट खुलेको छ नि। अनि ठुल्दै त्यहाँ त बाथरुम किचन कौशीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
1: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अम्रेली। गुरुस्तरमा विश्वास सेवामा।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9864603385।
2: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856027319।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
3: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
3: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
3: वरपर पानी जम्न नदिनुहोस्।
2: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्: डेङ्गु रोगका लक्षणहरू:
3: अत्याधिक पेट दुख्नु, तारन्तार बान्त हुनु, बान्तमा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
3: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
4: सूचना
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू:
5: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान: व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर: 98 28 28 00 80 98 15 10 45 49।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: World Inco festivity offer. अब पाउंड होस एक वर्ष को 200 Mbps इंटरनेट और नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट अप बॉक्स मात्र रु 1200 प्रति महीना में सर्तहरु लागू होने छन्। छिटो बनेकै World Inc।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था कुइ पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
5: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
2: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
7: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
2: लामखुट्टेको टोकाईबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
7: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
2: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
7: वरपर पानी जम्न नदिनुहोस्।
2: डेंगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेंगु रोगका लक्षणहरू:
7: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
2: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
7: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहु।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
9: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66056।

0: Willingo festivity offer. Aba pound house 1 varsha ka 200 Mbps internet aur net TV sath mein dual band router Nokia Beacon 1.1 mesh router aur net TV set up box. Matra ru 1200 prati mahina ma. Shart haru lagu hune chan. Chito banekai Willing.
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन
4: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त
5: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न पानी पनि जम्दैन लेउ पनि लाग्दैन बेकार हैरान हुनै पर्दैन
4: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त
5: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि
4: हो र बहिनी उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि
5: बरु छिटै जानुहोस् दाई साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ र नि त
4: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी
5: दाई मोबाइलमा टिपिहाल्नुहोस्
4: त भन
5: 98 560 79 437
4: फेरि एकपटक भन त
5: 98 560 79 437
6: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली गुरुस्तरमा विश्वास सेवामा

0: சரசத்தி வியாவ.
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि.
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ. आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली, तनहुँ.
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ. फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025.
4: It's a goal!
5: Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट. मिली सबै जेनेरेसन. हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक. वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
6: हिमस्टार फर अ कम्प्लिट होम.
7: डिभिजन वन कार्यालय तनहुँको अनुरोध. चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ. चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं. साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ. साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ. निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ. साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ. झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ. घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ. घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ. जङ्गलमा दिशा पिसाब गर्न नजाऊ. आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ. जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ. सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ. घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ. चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ. यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ. त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ. मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ.
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ. दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ. नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ.
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ. प्रोप्राइटर जीवन थापा. फोन
3: 98 58 00 700,
1: 98 460 40 344.
8: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज.

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास चार, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113627, 0635650025।
3: इस्सा को

0: आर गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरो सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेशन हरेक जेनरेशन
1: हिमस्टार फर अ कम्प्लिट होम
2: डिभिजन वन कार्यालय तनहुको अनुरोध चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ जङ्गलमा दिशा पिसाब गर्न नजाऊ आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ सामुदायिक वनभित्र जाँदा समूह जाने गरौं घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल वनकुखुरा खरायो आदि खाने गर्दछ यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ
4: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा फोन
3: 9805800700
4: 9846040304

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665-63-715 र 98-41-12-07-40।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिंगारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ, र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ, र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो, र शिवजी पार्वती महादेवहरूको आराधन गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढा सम्बन्ध चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ, र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढा टाढा जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच्नु भयो।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने, यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो, र अनि धर्मको पनि हामी धर्मप्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने, र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने,
0: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
1: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरिरहेको, पहिला मन्दिरकै गरिन्छ, हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नु परिन्छ, ती कामहरूलाई पनि पुरा गरिन्छ। र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको, जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्नेछन्, कहीँ सडकहरू बनाउनु पर्नेछन्, ती सबै यथावतहरू बनाउनु

0: असक्य होला, तर पनि फेरि हामीले चाहिँ तिमीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहीँ हामीले चाहिँ यसको काम गर्ने
1: अक्षय कोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ, यो कतिको चाहिँ अक्षय कोष निर्माण गर्ने यहाँहरूको योजना हो?
0: अब यो हामीले चन्दादातालाई यति नै चन्दा देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ. चन्दादाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ, बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षय कोषमा चाहिँ राखिदिने हाम्रो चाहिँ गरे.
1: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के के छन्?
0: छिर्कनेश्वर मन्दिर अहिले कस्तो छ भने दुईतिरबाट चाहिँ खोलो आएको छ, बिचमा टुप्पो छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ. मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ, र त्यसलाई चाहिँ अब दुईतिरबाट खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै नै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि. सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ, र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ, र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ. र सबै मन्दिरमा मात्रै होइन, जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा हाम्रो टोलमा केही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ.
1: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
0: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ, तर चन्दादाताहरू अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला. हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ, र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन्, अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेका छन्, काम पनि द्रुत गतिले भइरहेको छ, र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्दा चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ.
1: यसलाई एकपल्ट फेरि भन्नुहोस् है, कम्ती 50 लाखको 15 लाख होइन. महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
0: हामीले अब चन्दादाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन. अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता, त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू, त्यहाँका बासिन्दाहरू, र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ. प्रचार प्रसार पनि केही कमी गरिएको छैन. छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै नै टाढासम्म पुगेका छौँ, र उहाँहरूको चाहिँ कतिको चाहिँ अनुगमन हुन्छ, र उहाँहरूले कतिको चाहिँ मन खोल्नुहुन्छ, र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत. अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त्यो 1 करोडकै चाहिँ थियो उयो त लक्ष्य त, तर यो वर्षको कारणले गर्दा वर्ष पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि, केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलि कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ.
1: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
0: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सिडिओ साहबलाई नै हामीले एउटा पत्र दिएको छ, हामीले शान्ति सुरक्षाको लागि, र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ, र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ, र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ. हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ. यस
1: के छ, 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
0: समेटिएको छ.
1: 10 वटै पालिकाहरू,
0: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यता गइएको छैन, अलिक टाढा त होइन, हामी यता आगो भैरेनीसँगसम्म, यता चाहिँ थरपुसम्म, त्यहाँसम्म पुगिएको छ. हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन, र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ. उसलाई नगरपा प्रमुखलाई प्लस वडा अध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ.
1: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनु भएका दर्शकहरू र सुनिरहनु भएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
0: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28बाट भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ। 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ। 10 बजी टाइम छ हाम्रो। त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभामा कोर्समा आएर चाहिँ प्रणत हुन्छौँ। कलश यात्रा गरेर त्यहाँ चाहिँ सबैजनाले आमन्त्रित गरिएको छ। सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् त्यसमा। र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजीबाट कार्यक्रम सुरु हुन्छ। 7 बजीबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजीसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ। र त्यसपछि 10 बजीबाट फेरि पछि 5 बजीसम्म चाहिँ प्रोग्राम हुन्छ। 5 बजीपछि फेरि 7 बजीसम्म चाहिँ एकछिन रोकिन्छ त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि। अनि त्यसबाट 7 बजीबाट 10 बजीसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एकदम रूपले हाम्रो चाहिँ 3 गतिसम्म चल्छ। 3 गते चाहिँ हाम्रो लक्ष्य हुन्छ प्रोग्राम छ। त्यसपछि
1: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ। यो कस्तो कार्यक्रम हो
0: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएको छ उहाँहरूले चाहिँ कस्तो किसिमबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले पनि गर्ने चाहिँ हामीले गर्ने होइन यो चाहिँ गुरुजीहरूबाटै गराउने हो। यसबाट
1: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ?
0: सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेवज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचक हुन्छ। वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ। त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ भक्ति भजनहरू र सिङ्गारिक
1: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ। उहाँलाई कथावाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
0: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हाम्रो
1: कारण चाहिँ के हो?
0: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
1: खुसी बनाउनु महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक सहस्र जलधारा बेलपत्र अर्पण 84 पूजा अन्नदान ग्रह शान्ति पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन् कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
0: यो समय भनेको 7 बजीबाट 10 बजी बिहानको समयको
1: बिहानको समय 7 बजीदेखि 10 बजीसम्म
0: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत बन्द गर्नु पाइनुहुन्छ। 84 पूजा लाउन सक्नुहुन्छ। हरेक त्यहाँ यहाँ तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
1: 7 बजेदेखि
0: बेलुका बिहान दस बजीसम्म
1: हरेक दिन
0: त्यही समय त्यसैको लागि राखेको।
1: महायज्ञमा दाताहरूलाई ताम्रपत्र रजतपत्र शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ। यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
0: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 499 रुपियाँसम्मकोलाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो 400 माथिको रसिद काट्ने
1: रसिद 400
0: सबैलाई चाहिँ रसिद पाउनुहुन्छ। अनि त्यसपछि 1000 भन्दा माथिकालाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ
1: फलानले नाम वाचन गरिन्छ
0: नाम वाचन गरिन्छ उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 भन्दा माथिको मापदण्डको त

0: चाहिँ सम्मान गरिन्छ उहाँलाई,
1: दोसल्ला उडाएर सम्मान गरिन्छ।
0: पाँच पाँच हजार भन्दा माथिको मुर्गेड फ्रेममा, फोरगेड फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान
1: गरिन्छ,
0: सम्मान गरिन्छ। अनि दस हजारभन्दा माथिको एकजनाको नाम शिलालेखमा लेखिन्छ है, राखिन्छ। अनि पन्ध्र हजारभन्दा माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ, लेखिन्छ शिलालेखमा लेखि, त्यो शिलालेखमा अब जति भन्छ नि त्यो शिलालेखमा लेखिँदै जान्छ है। अनि पच्चिस हजारभन्दा माथिको इच्छाएका दुईजना व्यक्तिको चाहिँ
1: शिलालेखमा
0: नाम लेखिन्छ। पचास हजारभन्दा माथिको फोटोसहित है तिनीहरू चाहिँ तिनजनाको शिलालेखमा नाम लेखिन्छ, व्यक्ति उनीहरूले भनेको अनुसार। अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ। पचहत्तरभन्दा माथि दानवीरलाई चाहिँ घरबाट नै पन्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म ल्याउनु,
1: मन्दिरसम्म
0: ल्याउनु, महायज्ञसम्म ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसम्म ल्याउने चाहिँ ऊ छ। अनि एक लाखभन्दा माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा सघा अबिर अबिर त्यहाँ के थप्यो अबिर बा जात्रा पनि थप्यो र त्यहीँ पन्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ ऊ बनाइन्छ, फोटो फ्रेम बनाएर दिन्छ। एक लाख पच्चिस भन्दा हजारभन्दा माथिका दान दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने, त सबै सम्मान त सकिसकेको छ नि, त्यो भइसकेको छ, अझ त्योभन्दा के सम्मान सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ। र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझ विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार चाहिँ गरिन्छ।
1: स्थानीय आमा समूहको सभ्यतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
0: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
1: सङ्घ
0: संस्थाहरू र समितिहरूमा पनि, उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ होइन, कोही अब उसमा पनि हुनुहुन्छ के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्ता किसिमको चाहिँ के अरे खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ, ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्, कष्ट नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
1: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
0: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँघरको,
1: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
0: हाइवेसँगै जोडिएको
1: किन भन्दाखेरि हाइवेमा मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
0: जान सक्ने अवस्था पनि छ र अनि फेरि के छ आवाज आवाजको लागि सजिलो छ त्यसमा होइन। अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखिएको छ नि, सतीदेवीलाई पीठमा बोकेर हिँड्दाखेरि अङ्ग पतन हुँदै कहाँ जाँदाको क्रममा चाहिँ एउटा छिर्कानेश्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कानेश्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कड भनेको टुक्रा, कपाल कपालका टुक्रा खसेको घर त्यहाँ छिर्कड सर छिर्कड हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भएको छ छिर्कानेश्वर भनेर चाहिँ पहिल्यैदेखि चाहिँ छिर्कानेश्वर भएको हुनाले यसलाई छिर्कानेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है, सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानी पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू टोयलेट बाथरूमहरू पनि छन्, त्यहाँ हाम्रो अब एउटा
1: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
0: मन्दिर त धेरै ठुलोमा छैन, चार आना जतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको होइन, त्यो मन्दिरको भने भन्दा पनि ठुलो चौतारो छ, अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवन गरेको थियो, अहिले चाहिँ भूपू सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ, अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा, एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रतबन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ, र त्यहाँ ती गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुला रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामी त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
1: महायज्ञमा तनाउबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ। बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
0: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्, खाना हामी आफै खुवाउँछौँ, र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन, हामी उहाँहरूलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई
1: हामीले
0: व्यवस्था मिलाएर हामी पठाउँछौँ।
1: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ? व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
0: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन,
1: सबै कुरो
0: सहजै गरिरहेको छ हामी, किनभने एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लागेर बनाइएको छ। अहिले त्यहाँ हामीलाई त्यो बाँसहरूको चाहिँ अलिक धेरै काट्नु पर्दैछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पन्न बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ, र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ, र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजपातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरिबन भइसक्यो,
1: 80%
0: जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
1: स्थानीय जनप्रतिनिधि व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ?
0: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई, जनप्रतिनिधिहरूले हामीले अनुगमन त्यहाँ राखिएको छ, अनुगमन पनि गरिरहनु भएको छ, के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ, र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छ।
1: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
0: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्, र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ
1: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ?
0: प्रत्यक्ष प्रसार पनि हुन्छ त्यहाँ, त्यहाँ हामीले चाहिँ जोडिसकेका छौँ, आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ, 7-8 दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिदिइरहनु भएको छ, र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामी देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
1: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान्नुभएको छ?
0: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि, अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न
1: सकिँदैन,
0: धार्मिक पनि हो हामी, अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटकहरू पनि हामीलाई चाहिँ आवश्यक छ, पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन, र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो मूल कर्तव्य नै हो, हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
1: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
0: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ, हामीले युट्युबहरूमा पनि हालिदिएका छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ, र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू. र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ. यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीलाई मलाई आशा लागेको छ.
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ. जहाँ जुन देशमा रहेर बस्नुभएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ.
0: एकदमै सहयोगको अपेक्षा गरिएको छ. जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि, आफ्नो गाउँठाउँको लागि, विकासको लागि उहाँहरूले हेर्छु भनेर भन्डारण पनि भएको छ. कतिपयले अब हामी के गर्ने, खोइ हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने, हामीले कसकोलाई कसको नाममा व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन. हामीलाई बिल पनि पाउनु पऱ्यो, हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ. र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि जेमा पठाए पनि हामीलाई चाहिँ
1: बिल काटेर त्यसपछि पठाइदिनुहुन्छ.
0: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँलाई चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ. यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ.
1: अन्त्यमा दमौली एफएमका श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
0: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु. हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नुभएकै छ.
1: फेसबुकमा,
0: युट्युबमा, टिकटकमा हामीले प्रशस्त मात्रामा हालिएको छ. उहाँहरूले थाहा पाउनुभएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ. र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक, युट्युब, एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू, नेटहरू चलाउन जान्नुभएको छ, उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
1: 4 गतिसम्म
0: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वरमा महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा महायज्ञ चल्दैछ. त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु.
1: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु. हस्त नमस्कार.
0: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु. यो उसमा पनि यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु.
1: हस्
0: हस् नमस्कार.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856 27319।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: हैन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास दुई पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001 9066373344।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: व्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
3: व्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816466683,
7: 9560443234।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी व्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा व्यास दुई, दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9811751760।
9: Celebration
7: It's a goal!
9: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन
10: हिमस्टार फर अ कम्प्लिट होम
11: बाह्र पनि सकियो अब कुन कलेज रोज्ने होला
12: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो
11: कुन कुन विषयमा नि
12: चार वर्षे बिबिएस बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ
11: कक्षा कहिलेदेखि छ
12: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुँदैछ
13: उत्कृष्ट नतिजा गुणस्तरीय शिक्षा र उज्जवल भविष्यको सही रोजाई पराशर कलेज ब्यास 4 दमौली
14: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्

0: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563 64444, 98563 66056।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
6: 9856043234।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
8: दमौली FM 94.2, समुदायको आवाज।

0: लाउलाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
0: सम्पर्क 9842641633, 9817150898, 9864603385।
2: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865533।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637115 र 98-41-12-07-40।
2: नाइन्टी फोर पॉइंट टू द मौली एफएम, समुदाय को आवाज।

0: डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
1: डेंगुबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
1: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
1: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
1: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
1: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू:
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 9828280 9151045349।

0: मैले ठुल्दै यस्तो पानी परेको बेलामा के बढाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी, वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: ठुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेस्ट खुलेको छ नि। अनि ठुल्दै त्यहाँ त बाथरुम किचन कौशीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: छ नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98 560 79 437।
1: फेरि एकपटक भन त।
0: 98 560 79 437।
1: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अम्रेली। गुरुस्तरमा विश्वास सेवामा सन्त।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने भनिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला सर फकेटा बाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला सर फकेटा बाम बुदुना गडौला भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण

2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कारले दमौली तनाव, गण्डकी प्रदेश, नेपाल।

0: डेंगू संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ।
1: डेंगूबाट बच्ने उपायहरू: शुद्ध झुलको प्रयोग गर्नुहोस्।
0: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्।
1: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्।
0: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्।
1: वरपर पानी जम्न नदिनुहोस्।
0: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस्। डेङ्गु रोगका लक्षणहरू:
1: अत्याधिक पेट दुख्नु, तारन्तार बान्ता हुनु, बान्तामा रगत देखिनु, दिशामा रगत देखिनु, नाक वा गिजाबाट रगत बग्नु, अत्याधिक आलस्यता, बैचनी वा चिटचिटापन हुनु।
0: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला।
1: जनहितका लागि नेपाल रेडका सोसाइटी जिल्ला शाखा तनहु।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गर्ने नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 1438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
5: 98563434।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजुभाइको के को गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 98083380384, 98446739131।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
8: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
8: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656563715 र 98412-0740।
9: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 565 025।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्ग्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 0 58 00 700,
0: 98 4 60 40 300 34।

0: बाह्र पनि सकियो, अब कुन कलेज रोज्ने होला?
1: किन अन्यलमा प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पराशर कलेज व्यासचार दमौलीमा भर्ना खुलिसक्यो।
0: कुन कुन विषयमा नि?
1: चार वर्षे बिबिएस, बिए र बिएड प्रथम वर्षमा सीमित सिटमा भर्ना भइरहेको छ।
0: कक्षा कहिलेदेखि छ?
1: 2083 साल साउन 4 गतेदेखि नियमित कक्षा सञ्चालन हुन्छ।

0: उत्कृष्ट नतिजा, गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको सही रोजाई। पराशर कलेज ब्यास 4 दमौली।
1: सीमित सिट भएकाले आजै सम्पर्क गर्नुहोस्।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-171-51-760।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 The Mouli FM Samudayako Awa
1: मेरो त बहिनीको बिहे आँट्यो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827172042
3: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
1: होइन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
3: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
1: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
3: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
1: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
3: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
3: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन डेंगु संक्रमणबाट आफू र आफ्नो परिवारलाई बचाउनका लागि सावधानी अपनाऊ
5: डेंगुबाट बच्ने उपायहरू शुद्ध झुलको प्रयोग गर्नुहोस्
3: लामखुट्टेको टोकाइबाट बचाउने धूप तथा झोलको रिपेलेन्ट प्रयोग गर्नुहोस्
5: पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउनुहोस्
3: ट्याङ्की र कुलरहरू हप्तामा एकचोटि सफा गर्नुहोस्
5: वरपर पानी जम्न नदिनुहोस्
3: डेङ्गुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्था जानुहोस् डेङ्गु रोगका लक्षणहरू
5: अत्याधिक पेट दुख्नु तारन्तार बान्त हुनु बान्तमा रगत देखिनु दिशामा रगत देखिनु नाक वा गिजाबाट रगत बग्नु अत्याधिक आलस्यता बैचनी वा चिटचिटापन हुनु
3: यी र यस्ता लक्षणहरू देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्था वा चिकित्सकको सल्लाह सुझाव पालना गर्नुहोला
5: जनहितका लागि नेपाल रेडको सोसाइटी जिल्ला शाखा तनहुँ बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
4: दाजुभाइको के को गफगाफ हुँदैछ
1: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
4: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो
4: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि।
6: सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली।
4: प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 63444, 98563 66656।

0: आज विक्रम सम्वत 2083 साल साउन 28 गते बिहीबार श्रावण शुक्ल प्रतिपदा 13 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: मिनी संसद नागरिकको पहरेदारकी सरकारको छाया, प्रदेश सरकारहरूमा बेरुजुको भार, 5.5 महिनापछि स्वदेश फर्कदै देउवा, नयाँ नेता पुरानै पारा, निजामती सेवा ऐनमा 55-30 प्रस्तावप्रति अर्थमन्त्रीको सहमति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गुल्मीको सेवा बुटवलबाटै शीर्षकको शुभ समाचार।
0: गुल्मीको काली गण्डकी गाउँपालिकाले रूपन्देहीमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई बुटवलबाटै सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा दिन थालेको छ। गाउँपालिकाको स्थायी ठेगाना भई रोजगारी व्यवसाय तथा अन्य कारणले रूपन्देही र आसपासका जिल्लामा बसोबास गर्ने नागरिकलाई लक्षित गरी गाउँपालिकाले बुटवलबाट सेवा प्रवाह गरेको हो। गाउँपालिकाको कार्यालय तथा सम्बन्धित ओडा कार्यालयबाट लिनुपर्ने सेवा गाउँमै पुगेर लिनुपर्ने बाध्यता हटाउँदै स्थानीय सरकार नागरिक बसेकै ठाउँमा पुगेको गाउँपालिकाले जनाएको छ। विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गाउँसम्म पुग्न कठिन हुने नागरिकलाई यसबाट सहज भएको छ। गाउँपालिकाका सूचना अधिकारी ओम बहादुर थापाका अनुसार रूपन्देही आसपास बसोबास गर्ने पालिकावासीलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गुल्मी पुग्नुपर्ने अवस्था अन्त्य गर्न बुटवलमा सेवा सञ्चालन गरिएको हो। उहाँले भन्नुभयो, रूपन्देहीबाट गाउँपालिकासम्म पुग्दा समय र खर्च पनि बढ़ी लाग्छ। बर्खायाममा यात्रा झनै कठिन हुने भएकाले नागरिकलाई सहज होस् भनेर बुटवलबाटै सेवा दिएका हौं। बुटवलमा सेवा लिन आएका सेवाग्राहीले पनि गाउँपालिकाको यो पहलबाट आफूहरूलाई निकै सहज भएको बताएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै
6: रोगले समात्ला। कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिले 20 साउनमा राखेको बैठकको एजेण्डा सर्वोच्चका न्यायाधीशका विषयमा 3 अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको विज्ञप्तिसँग सम्बन्धित थियो। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिस्ट र ह्युमन

0: वाचले सर्वोच्चका न्यायाधीशलाई राजीनामा दिन सरकारले दवाब दिएको दावीसहित 8 साउनमा संयुक्त विज्ञप्ति जारी गरेका थिए। यही विषयमा समितिको बैठकमा 4 घण्टा छलफल भयो। बैठकले ती अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिने निर्णय गर्यो। सरकारका काम कार्यवाहीमाथि प्रश्न उठाउनु परे समिति नै सरकारमाथि प्रश्न उठाउने संस्थासँग स्पष्टीकरण माग्नुपर्ने निर्णयमा पुगेको थियो। यस कार्यले आफ्नो भूमिका बिर्सेर सरकारको सहयोगी हुन पुगेको भन्दै समितिको आलोचना भयो। ती संस्थाको दावी आधार बनाएर समितिले आफ्नै तहबाट तथ्य खोज्ने र अनुसन्धान गर्न सक्ने विकल्प पनि थियो। त्यसो नगरेर समितिले आफ्नो म्यान्डेट विपरीत काम गरेको सत्तारूढ रासोपाकै सांसद अमरेश कुमार सिंह बताउँछन्। राज्यका निकायलाई जवाबदेही बनाउने समितिको भूमिका हो। राज्य बाहिरका निकाय र व्यक्ति कसले के भन्छ त्यो छलफल गर्ने म्यान्डेट समितिलाई छैन। उनले भने भोलि कुनै विदेशी राजदूतले सार्वजनिक रूपमा केही बोल्लान् अनि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले राजदूतलाई बोलाएर छलफल गर्न मिल्ने उनले प्रश्न गरेका छन्। एजेण्डा बनाएर छलफल नगरेका सार्वजनिक सरकारका केही सवालहरूमा व्यवस्थापनको योजना बिना सुकुम्बासी बस्ती विस्थापन, सीमा मामिलामा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, सुनसरीमा दुई समूहबीच विवादले उत्पन्न तनाव, उद्योगी व्यवसायी पक्राउ तथा घर खान तलासी, राहदानी ठेक्का प्रकरण लगायतका विषय छन् भने त्यस्तै अख्तियारका पदाधिकारीमाथि प्रधानमन्त्रीको सचिवालयको दबाव, फेसबुक मार्फत प्रधानमन्त्रीबाट शिक्षा र स्वास्थ्यको समता, करमा फिर्ताको घोषणा, त्रिभुवन विश्वविद्यालयको एमबीबीएस प्रश्नपत्र लिक, ग्यास अभाव, भारतीय सीमा नाकामा भन्सारको कडाई, किसानलाई मल अभाव, कृषि अनुदान तथा वितरणमा समस्या, संचार माध्यमका कार्यालयहरूमा अवरोध, गणेश नेपालीको आत्मदाह, माजिद अन्सारी लगायत जेएनजी अगुवाको पक्राउ, राहदानी लिन शास्ति, सवारी लाइसेन्स वितरण प्रक्रिया अवरुद्ध लगायतका विषयलाई सार्वजनिक लेखा समितिले ध्यान नदिएको भन्दै विरोध भएको छ भने सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर, उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उपशीर्षकमा मिनी संसद नागरिकको पहरेदार के सरकारको छाया शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमनलाई लिएर निकै उत्साह थियो। पुरानो पुस्ताबाट दिक्क नागरिकले गत चुनावमा पनि नयाँ अनुहार नै रोजे। नयाँ शैलीको शासनको अपेक्षा गरेर नयाँ दललाई अभूतपूर्व मत पनि दिए। नयाँ अनुहारहरू निर्वाचित भएर आएको र सरकार बनाएको पनि 5 महिना पुग्नै आँट्यो। भनिन्छ बिहानीले दिनको संकेत गर्छ। 5 महिनामै 5 वर्ष शासनको सम्पूर्ण चित्र नआए पनि केही संकेत त पक्कै गरेको छ। अनि नयाँ बिरूवाको चिल्लो पात छ कि खस्रो, सिंहदरबार वा संसदमा पात्र मात्रै फेरिए कि पारा पनि फेरियो? प्रश्न उठेको छ। अनुहार फेरिए पनि पारा फेरिएको छैन। सरकारको नेतृत्व युवाले गरिरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन 36 वर्षमै झण्डै 2/3 बहुमत पाएको सरकारको नेतृत्व गरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बलियो सरकारसँग जनताको अपेक्षा ठूलो छ। के अपेक्षा अनुसार काम भइरहेको छ त? सरकारका पछिल्ला गतिविधिले छ भन्न सक्ने अवस्था छैन। मंगलबार साँझ प्रतिनिधि सभामा देखिएको एउटा दृश्य त्यसकै उदाहरण हो। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसद छन्। तर मंगलबार प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्याल डीपीले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा गणपूरक संख्या कोरम पुगेन। गणना गर्दा सभाकक्षमा जम्मा 61 जना सांसद थिए, जसमध्ये विपक्षीतर्फ 5 जना सांसद थिए भने सत्तापक्षीय रासोपातर्फ 56 जना थिए। संविधानको धारा 94 अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको बैठकमा 1/4 अर्थात 69 जना सांसद अनिवार्य उपस्थित हुनुपर्छ। तर सत्तारूढ़ रासोपाका 182 सांसद हुँदाहुँदै आफ्नै सरकारले ल्याएको प्रस्ताव गणपूरक संख्याको अभावमा निर्णयार्थ पेश हुन सकेन। हामीले परिणाम दिन नसके घातक भाष्य बन्नेछ सभापति रवि लामिछानेको भनाई सम्बन्धी यो खबर यससँगै छापिएको छ। रासोपा सभापति रवि लामिछानेले आफ्नो पार्टीको जग कमजोर र संरचना ठूलो भएको स्वीकार गर्नुभएको छ। अब यसलाई सुरक्षित राख्न र बलियो बनाउन टेको दिने र अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको उहाँले बताउनुभयो। बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा लामिछानेले रासोपाको जग बलियो हुनु अघि नै संरचना ठूलो बनेको टिप्पणी गर्नुभएको हो। जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन। कहिलेकाहीँ जग बनिरहँदाखेरि स्ट्रक्चर कस्तो बन्दैछ भन्ने थाहा पाउन गाह्रो हुन्छ। रासोपाको बलियो स्ट्रक्चर भन्दा पहिले धेरै तलको पार्टी बनेको हो, उहाँले भन्नुभयो। मैले यहाँ स्वीकार्नै पर्छ तर युवाको चाहना यही थियो। नेता नयाँ पारा पुरानै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुगेका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किएका छैनन्। पूर्व सभापति देउवा भने कांग्रेस इतर पक्षको भेलामा समेत सहभागी हुने गरी बिहिबार नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन विमानस्थलबाट सिंगापुर उडेका थिए, त्यसैता उनी विदेशमै छन्। पूर्व परराष्ट्र मन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गरेकी थिइन्। दुवैले आफूहरू स्वास्थ्य उपचारका लागि क्रममा रहेको बताएका छन्, तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। आरजू काठमाडौँबाट दिल्ली हुँदै सिंगापुर पुगेकी थिइन्। देउवा काठमाडौँबाट सिंगापुर गएका थिए भने देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाएका छैनन्। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उनीहरू विरूद्ध लाग्ने गरेको छ। यति लामो अवधिसम्म विदेश बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठेको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेक अरू खुलाएका छैनन्। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी रहेको जानकारी गराउन चाहन्छु। वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जन गरी सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्न सबैमा अपील गर्दछु भनी भनेका थिए। यसबारे कांग्रेस पनि मौन छ। कांग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरामा पार्टीलाई आधिकारिक जानकारी नभएको बताउँछन्। उहाँहरू उपचारका क्रममा विदेशमा हुनुहुन्छ भन्ने जानकारी आएको हो। यसबाहेक पार्टीलाई अरू कुरा भनिएको छैन। हाल पार्टी कामका सिलसिलामा विदेशमा रहेका चालिसेले भनेका छन्, उहाँहरू कहाँ हुनुहुन्छ, उपचार खर्च के भइरहेको छ, यावत विषयबारे म अनभिज्ञ छु, उनले भनेका छन्। नेपालको सार्वजनिक ठेक्का पट्टासँग जोडिएका व्यक्तिको सेल्टर र कारोबारको पहिलो गन्तव्य सिंगापुर, हङकङ र दुबई लगायत देश रहेकाले देउवा दम्पतिको विदेश बसाई र यसको कनेक्सन भई नभएको खोजबिनको विषय भएको बताइएको छ। सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला 5 महिनाको विदेश बसाएपछि फर्कदै देउवा शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: प्रदेश सरकारमा थपिँदै बेरोजु भार शीर्षकमा नागरिक दैनिकमा खबर छ। कोशीमा 6 अर्ब भन्दै खबर लेख्छ नागरिक दैनिक। कोशी प्रदेश सरकारको बेरोजु 5.5 अर्ब नाघेको छ। महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदन 2083 अनुसार कोशी सरकारको कुल बेरोजु आर्थिक वर्ष 2081-82 5.86 करोड़ रूपियाँ पुगेको छ। कोशी प्रदेशमा आर्थिक वर्ष 2074-75 2,23,42,000 रूपियाँ रहेकोमा आर्थिक वर्ष 2081-82 5.86 करोड़ 68,03,000 रूपियाँ पुगेको हो। महालेखाको प्रतिवेदन अनुसार कोशी प्रदेशमा विगतको तुलनामा पछिल्ला 2 वर्षमा वार्षिक बेरोजु घट्दै गएको देखिए पनि हरेक वर्ष नयाँ बेरोजु थपिने क्रम नरोकिएका कारण बेरोजु नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। कोशीमा आर्थिक वर्ष 2075-76 वार्षिक बेरोजु सबैभन्दा बढ़ी 1,67,39,26,000 रूपियाँ रहेको देखिएको छ। गण्डकीमा 3 अर्ब गण्डकी प्रदेशमा बेरुजु वर्षेनी बढ़दो छ। गण्डकीमा बेरुजु 8 वर्षमा 3 अर्ब पुग्न लागेको छ। गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयहरूको हालसम्मको बेरुजु 2,83,38,00,000 रूपियाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदन 2083 उल्लेख छ। गण्डकीमा आर्थिक वर्ष 2081-82 59,50,19,000 रूपियाँ बेरोजु थपिएको छ। यो अघिल्लो आर्थिक वर्ष 2080-81 भन्दा 7,22,19,000 बढ़ी हो।
0: नेपालमा थरका आधारमा समुदाय छुट्याउने अभ्यास छ। थरकै आधारमा समावेशी प्रतिनिधित्वको अध्यास पनि छ। फर्के आधारमा सम्बन्धित व्यक्तिको परिवार, समुदाय र सामाजिक पृष्ठभूमिबारे अनुमान गर्ने र थर्कै आधारमा जातको अनुमान गर्ने प्रवृत्ति छ। तर थर्कै आधारमा पहिचान थाहा नलाग्ने सरकारी तथ्याङ्कले नै देखाएको छ। राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूची तयार पारेको छ, जसले एउटै थर भएका दुई व्यक्ति फरक जातीय समुदायका हुन सक्छन् भन्ने देखाउँछ। आयोगले तयार पारेको विवरणमा पहाड़ी दलित समुदायले प्रयोग गर्ने थरहरूको सूची छ। आयोगको तथ्याङ्क अनुसार गैर दलितका थर 214 थर पहाड़ी दलित समुदायले प्रयोग गर्छन्, जसमा अधिकारी, आचार्य, उपाध्याय, ओली, कडेल, कोइराला, गौतम, जोशी, खनाल, दाहाल, पाण्डे, पोखरेल, पन्त, पौडेल लगायत पर्छन्। यी थर नेपाली समाजमा सामान्यतया अन्य समुदायसँग पनि जोडिएर चिनिन्छन्। तर आयोगको दस्तावेजमा तिनै थर दलित समुदायले पनि प्रयोग गर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। यसको अर्थ एउटै थर भएका सबै व्यक्ति एउटै जातका हुन्छन् भन्ने सामाजिक बुझाइ सही नरहेको देखिएको छ। उदाहरणका लागि पाण्डे भन्ने थर सुन्दा एउटा निश्चित समुदायको मानिस भन्ने अनुमान लगाउन सकिन्छ। तर आयोगको तथ्याङ्कमा पाण्डे थर दलित समुदायले पनि प्रयोग गर्ने थरका रूपमा सूचीकृत छ। त्यस्तै अधिकारी, आचार्य, उपाध्याय, ओली वा गोक्तम जस्ता थर पनि दलित समुदायले प्रयोग गर्दै आएको आयोगको तथ्याङ्क छ। तथ्याङ्क अनुसार पहाड़ी दलितले प्रयोग गर्ने थरहरूमा विश्वकर्मा समुदायले प्रयोग गर्ने थरहरूको संख्या 358 रहेको छ भने मधेसी दलितले प्रयोग गर्ने केही थरहरूमा चमार समुदाय 31, धोबी समुदाय 42, डोम समुदाय 19, मुसर समुदाय 17, अन्य 97, गैर दलितका थर 41 रहेका छन्। त्यस्तै पहाड़ी दलितले प्रयोग गर्ने थर विश्वकर्मा समुदाय 358 छन् भने परियार समुदाय 296, मिजार समुदाय 233, अन्य 65, गैर दलितका थर 214 रहेका छन्। कानून न दलित समुदाय भन्नाले विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार गरिएका, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, रोजगारी लगायत राज्यको समग्र क्षेत्रबाट उत्पीडन, अपमान, बहिष्कारमा पारिएका, श्रम सिप र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदाय हुन्। पहिचानकै सकसमा दलित शीर्षकमा आजको मध्याह्न राष्ट्रिय दैनिकमा यो खबर छ।
1: 8 वर्ष यता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा 55-30 प्रावधान राखेर टुङ्गो लगाइँदैछ। अर्थ मन्त्रालयले दोहोर्याएर 55-30 प्रावधानलाई सहमति दिएको छ। यो भनेको 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश पठाउने प्रस्ताव हो। यति बेला निजामती विधेयकमा 55-30 प्रावधान सबैभन्दा चर्चित विषय हो। 55-30 प्रावधान लागू हुन्छ कि हुन्न भन्ने विषय अहिले निजामती क्षेत्रमा